को बेरू देता को दस पेद क्या सरुक को मरे चिकिए रजते बर्दू गाना खान दिया कोले ही आ चिकिए नज को सीनो रे वे ये को बाशुरां जी जे पारिस गा है ताई जी ले बेले जी जहले बे शामे बेरू दे जी दस पेद क्या वे ते किस के को अं काराजी नराना दे को कोते आमदा कारिया जी रस्तिया का लिसर वाला चिंग को बीरा बे को दिका उफर्स करना जी उना वका जी देखो खिस्मता प्लान साजिया कोरे जी दिन को ख्याल नर्दे को सर्द के जी अर्दे जी मरवादे वाव गोतना जी दखा अफ्तनाविया को रोज चर्शा मेदा दिजी बीरा को माको हलमानिया को पार्चिया जादे उगश पेदाने को आके पेदा जी को लपलामानिया चर्के जी हाथिया को अर्दोगान जी दखा अफ्तने खादा बालकशान दिया सरगश देनाने को हरे में و باباتین که اولویان تویی ترکیه آمده کارین جبو که لیسته یا لیسته که کلوکته یا نتویی یکوش بو بریارا لانقره یجی لداردخه و باقفه اردوغان آن جی زمانی که چرکی آرمانشک داویل که یکو خاله این ارده جی که سرده که جی پاشه دشینه که باش جی که دزانه او که جی و هاگو تیه به ازنا خوده او امی ای که تو جا